سماكن سكر

Thank you.

0: अपराध उनको दफ्तर खुलिरहेका छन्। नवासीको सहकारी पछि पाजर घर दोकान वाहन रोड त्यसपछि उत्तरमा सम्भव खुलिरहेका छन्।
1: हजुर त आफ्नो कृषि खेती गराएको सम्मान दिन चाहती वर्तियाको पाँचपट्टि मर्हर पशुपतिनाथ सप्राजमा इन्डियन इटालियन धान प्रणाली पर चाइल्ड जो इन्डियन मिनी टिलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर चाप फोल्टर लगायत पशु पक्षीका दाना बना प्लेट मेसिन ऐनाको स्थानसँग खेती किसानी गर्न सक्ने सामान उपलब्ध भए उसले बिगर सक्ने कृषिको मेसिन फेरि विशेष छुटमा अपना जाए खबर से हजुर सामान किन सकते यदि चाहिए पशुपतिनाथ सप्लाई छ।
0: सम्पर्क नम्बर 98585024 हो 98224026।
1: नवजीवन सहकारी संस्थाको पछि राम पसल नम्बर 600 रोड उत्तर पाँच जानकारी कराइटी।

नेपाली पनि राष्ट्र संघका विशिष्ट प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य पनि दौडमा नेपाल कार्य विभागलाई वनदेखि बगासम्मको जिम्मेवारी कानून मन्त्रालयमा पुगे ज्ञान विभाजन विधेयक वर्गीकरण नहुँदा रोकियो किट अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त सबै आएको इरानी राष्ट्रपतिको हराई सैनिक नेतृत्व भए नझुक्ने अडानमा अमेरिकाले क्यानडालाई लगाएको

का बालिका का परिवार छोकरी का घर तथा घर सरकार का प्रतिनिधि बीच में सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनर्वलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय

Zeit, da passen wir zu dem Ramelamantare, aber das hat vor, dass wir bei meinem Geist und Gott war so mit dem Gott und Gott. Man kann bei dem Zoll drin, wo wir haben auch noch ein paar Musik, sagen wir, wenn wir die Kuhada, die Kassmann fahren, es kann ja passen, dass wir das schon über die Kuhada, aber man kann bei dem Zoll drin, wo wir haben auch noch ein bisschen die Kuhada, so was kann man mit dem und das gibt bei mir schon mal die Kuhada. यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 सहित सँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई स्थगित घोषणा गरेको थियो। सातोबाट स्थित राखेपको स्विमिङ पुल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्द लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि सहित प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। मसँग गरेकामा राष्ट्रियको परिसर राख्ने परिस्थिति स्विमिङ पुल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने गर्न लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क तमादम बढिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग सहित प्रहरीको पनि शालिग बनाउन

पोखरी अतिक्रमण गरी बनाइएका 65 घरद्वारा भत्काइयो। मलेसियाद्वारा नेपाल 10 स्रोत मूलबाट श्रमिक ल्याउने

0: प्रोजेक्ट छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषक खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै धेरै भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुष्टि आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकारी

श्री पाण्डेले नेपालगञ्जबाट लेख्नु भएको खबर छ। कुमलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनर्श्रमिक जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले विशेष 26 र 27 गते नेपाल प्रहरीका सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर भाडा भत्काइएको थियो, तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानो स्थानमा फर्किएको उल्लेख गरिएको छ। मुखपत्र दैनिकमा नेपाल हुने बाँस छैन खाने काँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढी बाढी पहिरो पीडित भए नेपाल हुने बस्नुभएको छन्। त्यहाँका

त्यसैगरी आर्थिक कारोबार दैनिकमा बाढी नियन्त्रण नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजाने पर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट उठाएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर

आजका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रतीक्षा शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका पैसठी घर पहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित दस स्रोतहरूबाट श्रम

स्वामी केंद्रीकृत व्यवस्थापन प्रणाली केंद्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको मानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसोमा

पत्रकार सँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले देखेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समय भएर असफल भएको छ। वार्ता असफल भएसँगले 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोइन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति

इंग्लिश भवनमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इङ्ग्लिस प्रिमियर लिगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इङ्ग्लिस माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो।

0: रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीले असर गर्नुहुन्छ। यो चुस्ने कार्य पनि गलत भयो र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो थियो पातलो पर्दाले धेरै नकसी गर्नु उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन। यति हाम्रो पाँचवटा औँला मात्रै कुनै औँला चिर्ने गरी मात्र बाँध्नु पर्यो। त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
1: संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढी उत्पादन गरेको हुन्छ। सर्पटोभाइमा प्रयोग हुने एन्टिभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला? यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नु।
0: सर्पको विषबाट हामी जुन एन्टिभेनम भनेर दबाई दिन्छौँ, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ। एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई पोकाएर त्यहाँ केही ड्रपहरू लगाइसकेपछि त्यो सङ्कलन गर्दै त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दबाई बनाउने त्यही अनुसारले गरिन्छ। हाम्रो त्यसको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इन्डियाबाट आउने हो,

संघले अमेरिका सँग यो तन्त्र गर्ने उपयुक्तसँग आएको इटाली राष्ट्रपतिको भनाई सैनिक नेतृत्व हुने नसक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50%। र त्रिकन्टिनेन्टल टुरमा सन्तोषी लाई

गीत नदेखिँदै गर्दा विभिन्न प्रकारका गीत सङ्गीतहरू सार्वजनिक हुने क्रम पनि बढिरहेको छ। कतिपयले लोकप्रियता आफ्नो लगानी उठाउने नाउँमा त्यो भिराउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टिकटिपरी आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सडक जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढिराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा तीन कुरा कहिले पनि नभरो, सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल नौका बन्द गर्न।

0: सबैका साथी एफएम राजापुर राजापुर एफएम राजापुरमा सिधै सन्ध्या 4:30 बजे सुन्न सेम्पी यी कार्यक्रममा मेरा महिना जीवन भोगाई उदाहरणीय कामको समसामयिक विषयमा बातचित गर्छ। आज नेपालीका वार्ड नम्बर 6 निवासी इन्दिरा सुमितीसँग बातचित गर्दै यहाँ कार्यक्रममा स्वागत।
1: यसमा विभिन्न लोकहरू गर्न अतिवित गर्न पिछडिएका वर्ग पहुँच नगरिएका वर्गलाई समेटेर हामीले चाहिँ सहकारी संस्था चलाएका छौँ। त्यो सहकारी संस्था चलाइरहँदाखेरि बहुद्देश्य सहकारी संस्था भएको नाताले हामीले त्यसमा पत्र सङ्कलन र महिलाहरूको सशक्तिकरण, महिला आयोजन, किशोरी शिक्षा, किशोरी रूपान्तरण अभियान जस्ता अभियानहरूमा सरकारी वा सरकारी संस्थाहरूसँग सम्बन्धमा सहकारी गर्दै
0: सहकारी भएको छ। अहिले हजुरले भन्नुभयो त्यो सबै कार्यक्रम त
1: हाल हामीले अहिले एकदमै गरेका कार्यक्रमहरू चाहिँ पेसा कार्यक्रमलाई हामीले बहुद्देश्य सरकारी संस्थाले एउटा व्यवसायमा अगाडि बढ्नुपर्छ भन्ने उद्देश्य राखेर हाम्रो सरकारी संस्थाले विगत 4 वर्षदेखि पेसा उत्पादन कार्यमा सहकार्य गर्ने इन्द्रिया नगरपालिकाको सहयोगमा कृषि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हामीले प्रधानमन्त्री पकेट कार्यक्रमको लागि इन्द्रिया नगरपालिका वडा नम्बर 8 सम्पूर्णमा 15 बिघामा पेसा खेती गरेका थियौँ। त्यो पेसा खेती गरिसकेपछि सङ्कलन, प्रवर्तन र पशुधन गर्नुपर्ने हाम्रो उद्देश्य थियो। हामीले 2 वर्षसम्म त्यो पेसालाई अब के गर्ने भन्ने समस्या देखेको थियो। त्यसमा हामीले परम्परागत शैलीबाट पशुधन गऱ्यौँ र बेच्यौँ। अलिकता केही हामीलाई अलिकता त्यतिखेर चाहिँ उत्पादनमा बजारीकरणको समस्या पर्ने गएको थियो। त्यो बजारीकरणको समस्याहरूलाई देखाउँदै हामीले अहिले एकीकृत कृषि बसेपछि विकास कार्यालयसँग समन्वय गरेर त्यो कार्यालयबाट हामीले 2024 सम्झौता गरी 26,55,000 सम्झौता गरेका थियौँ। हामीलाई 19,42,000 अनुदान प्राप्त भएको थियो। सहकारी संस्थाले 7,16,000 सहकारी संस्थाले आफ्नो बेहोरेर आधुनिक प्रविधिको विस्तार पशुधन केन्द्र स्थापना गरेका छन्। त्यो केन्द्रबाट उत्पादन विस्तार गुणस्तरीय र चाहिँ धुलो फोहोर रहित एकदम स्वच्छ र सफा वातावरण प्रस्तुत गरिएको त्यसको लागि हामी पेसालाई प्राण भनेर अहिले चाहिँ 1 किलोको र 1/2 किलोको प्याकेट तयार गरिसकेका छौँ। त्यो हाम्रो सहकारीमा उपलब्ध छ। त्यसैको लागि हामीले एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयसँग समन्वय गर्दै र विभिन्न ठाउँहरूमा पेसाकै विषयमा कुरा अगाडि बढाइरहँदाखेरि पेसालाई अगाडि पेसा बनाउनुपर्छ, पेसालाई विभिन्न खालका चक्कीहरू, पेसालका विभिन्न खालका औषधि र अगाडि तत्त्वहरू यसमा पाइने हुनाले पेसाल उत्पादक किसानहरू पनि पूर्ण अर्ग्यानिक हुनुपर्छ र यसमा पेसाले उत्पादन गर्नुपर्छ भन्ने हामीले सरकार गर्दै आएका छौँ। त्यसमा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले के अरे सामुदायिक वनको वरिपरि पेसाहरू लगाउने भएको हुनाले त्यहाँ चाहिँ रासायनिक मल पिसाकी रहितै उत्पादन हुन्छ भन्ने उहाँले आशा देखाउनु भएको छ। हाम्रो लक्ष्य के छ भने पेसालाई के अरे सबैको यो जमानामा मिसावटले गर्दाखेरि भान्सा शुद्धिकरण नभइकन हाम्रो स्वास्थ्य राम्रो हुँदैन भन्ने लक्ष्यको लागि एउटा केही सुरुवाती एउटा पेसावट चाहिँ हामी सुरु गरौँ भन्ने सोच हाम्रो सरकारले लियो। त्यही सोच अनुसार हामी अगाडि बढ्दैछौँ। भविष्यमा हामीले यसबाट पेसाको उत्पादन के अरे ब्युटिसियनका सामानहरू होइन ब्युटिसियनका सामानहरू, औषधिका सामानहरू र पेसाको क्याप्सुल उत्पादन गर्ने लक्ष्यको सहित अनि स्टेनलेस स्टिलका सामानहरू उपकरणहरू हाम्रो चाहिँ पशुधन गर्ने उपकरणहरू यस्ता छन्। जुन उपकरण हामीसँग छ त्यसमा अझै अपूर्ण अपूर्ण हामीले महसुस गरिरहेको छौँ। यो कुरालाई हामी राज्यसभा धेरै पहल गरेर अगाडि बढ्ने हाम्रो लक्ष्य छ र हामीले अहिले तुरन्तै हामीले एउटा कार्यक्रम के गरिरहेछौँ भने किशोरी Thank you. एलिमिनेसन उत्पादन गरेको पनि उहाँले बताइरहनु हुन्छ। हाम्रो उत्पादनले बजारीकरणमा प्रायः समस्या पाएको छैन, अहिले छोरी उत्पादनतिर बजारीकरण गर्न त्यति गाह्रो भएको छैन। अब हामीले उद्यम सञ्चालन गर्न लागेका छौँ, अब फेरि मैले विचार चाहिँ बढिआएको भने त्यसपछिको भविष्यको लागि हामी अहिले भन्न आकलन गर्न नसकेको अवस्था छ। हामीले भविष्य गराउँछु भन्ने त्यसपछि बजार खोजिएन भने
2: तपाईँले
1: अहिलेको हिसाबमा हामीले विभिन्न बाहिर प्रतिभन्दा बाहिर र नेपाल बाहिरसँग पनि समन्वय गर्दाखेरि त्यो मिसिनबाट हजुरले क्याप्सुल उत्पन्न गर्नुहोस् र अर्ग्यानिक हामी यहाँ बजार गर्छौँ भने विदेशबाट पनि अस्ट्रेलिया युरोपतिरबाट पनि आइरहेको छ। त्यसले गर्दा हामीले बजार चाहिँ मलाई चाहिँ मेरो लाग्छ बजारले हामी अप्ठ्यारो घोटा पर्दैनौँ जस्तो महसुस छ। बजार पाइन्छ नेपाल, यहाँबाट नेपालगञ्ज पनि जान्छ, यहाँबाट नारायण पनि जान्छ, यहाँबाट फुटबल पनि भइरहेको छ। फुटबल पनि 5-7 क्विन्टल 5-7 क्विन्टल 10 क्विन्टल भइरहेको छ। यहाँबाट त्यसरी भन्दाखेरि हामीसँग बजारीकरण गर्नको लागि अब पहिला पहिला कृषिले त्यो यातायात सामान त्यो ग्लानीकाको लागि समय साधन दिन्थ्यो। अहिले चाहिँ हामीले ग्लानीको लागि सामान चाहिन्छ भन्दाखेरि उहाँको अहिलेको कार्यक्रमले छैन, दिन सकिँदैन भन्नुभयो। त्यसमा हामीलाई छैन, तर अहिलेको त्यो ग्लानीको सामान भइदिएको भए अझ बजारीकरण हुन्थ्यो, अझ यहाँहरू जस्तै मिडियाबाट पनि अझ हाम्रो बजारीकरणलाई सहयोग होला, अझ अगाडि बढ्नलाई यहाँ हामीले सहयोग गर्नु होला भन्ने आशा पनि हामीले दिएका छौँ। उत्पादनलाई आधारमा आउँछ भन्ने पनि मेरो त भन्दैन, तर पनि किसानले उत्पादन गरेर ल्याएको पेसालाई हामीले चाहिँ पहिला सुरु पशुपालन गर्नुपूर्व ट्रेनिङ गर्छौँ। ट्रेनिङ गरेर एडभान्सको पेसा लिन्छौँ, दुई मिसिन छ हामीसँग, त्यसमा दुन्छौँ, 10 मिनटमा 15 किलो पेसा दुन्छौँ, सबैहरू निस्किन्छ। अनि त्यसपछि त्यो दुइसकेपछि अनि बोक्रा खोकिन्छौँ। हामीले भन्थ्यौँ पहिला पहिला हाम्रो सुत्रले गर्दाखेरि झासको जुसको निस्कि जस्तो देखिन्थ्यो हाम्रो सुत्र पेसा। अनि बगाउँदै हेर्दाखेरि बजारमा गएर बजारको सुत्र हेर्दाखेरि एकदम चिल्लो राम्रो देखिन्थ्यो। हाम्रो किन यस्तो छ, बजारको किन यस्तो छ भन्ने हाम्रो चिन्ता भएको थियो। अहिले बल्ल हामीलाई थाहा पायौँ बजारको किन यस्तो भएको रहेछ भनेर उनीहरू आधुनिक प्रविधिबाट गएर आधुनिक प्रविधिबाट प्रयोग गरेर

0: नेचर वाली शान आएगी अंदर थोड़ी मात्रा में उत्पादन करने का थोड़ी मात्रा में पोषण करने चीज ल्यायौँ कि भन्ने हाम्रो बुझेको छ. यो विषयमा हाम्रो ज्ञानको कमी भयो. यो यो मेसिन ल्याउनुभन्दा पहिला हामीले अलिकति बढी इन्जिनियरिङ ज्ञान अथवा यसको क्यापासिटी यतिसम्म हुन्छ भन्ने भएको कारण अझै हाम्रा मेसिनहरू अझै ठुला मेसिनहरू खोज्दै होला. अथवा समयको अभाव हाम्रो ज्ञानको अभावले गर्दा हामीसँग भएको मेसिन अनुसार है त्यसको उत्पादनमा त हाम्रो भइरहेको छ. अन्त जुन कृषिले हामीलाई विचार सुन्दर गठन गरेको छ अनि जिल्लाभरिको विचार तपाईँहरूले खरिद गर्नुपर्छ भन्ने खालको कुरा हामीसँग छ. त्यो कुराको लागि पढेर विचार उत्पादन पढ्यो भने त्यसको लागि बजार बनाउनको लागि हामीले रणनीति गर्दाखेरि विभिन्न ठाउँका बजारहरूमा सहभागी भइरहेका छौँ, सोच गराइरहेका छौँ, उहाँहरूसँग सम्पर्कमै छौँ, उहाँहरूसँग हामीले बारम्बार सम्बन्धी हुन्छ र कृषि तथा एकीकृत कृषि विकास कार्यलाई पनि हामीले बजारीकरणलाई सहयोग गर्ने गरेको बाटोमा पनि दिने प्रयास गरिरहेको छ. त्यसको लागि पनि त्यसरी पनि हामी चाहिँ सफल हुन्छौँ भन्ने हाम्रो कोसिस छ. किसानले अब हामीले प्रशोधन गरिसकेपछि कति भन्छ अब हामीले बजार मूल्य अनुसार बजारमा सबैको रेट अनुसार गत वर्ष 200 रुपियाँ अनि यो गत वर्ष नै अझ अघिल्लो वर्ष चाहिँ बजारमा हाट बजारमा इन्डियन व्यापारीहरूले बेच्न गर्दाखेरि 100 रुपियाँ 80 रुपियाँ गर्नुभयो भनेपछि 16 रुपियाँ किलो 12 रुपियाँ किलोसम्म इन्डियन व्यापारीहरूले बेच्दै गए. तर यहीँका व्यापारीहरूलाई चाहिँ अलिकता त्यसले आश पुर्यायो. हामीले किसानसँग सम्झौता गर्दाखेरि विगत वर्षहरूदेखि 20 रुपियाँ किलो हामीले किन्छौँ भनेका थियौँ. हामीले 20 रुपियाँ किसानसँग हामीले 20 रुपियाँ किलो नै किन्यौँ. 20 रुपियाँ किलो किनेर पशुधन गरेर आउँदा अलिकता कुनै कुनै किसानको सरकारहरूले भन्दाखेरि सरकारमा पनि आयो. कुनै कुनै भित्रभित्रले माटो भएको पनि पायौँ. ती सबै गर्दा पनि हामीले ट्रेडिङ गऱ्यौँ. गत वर्ष चाहिँ हामीले 300 रुपियाँमा किलो विचार गरेर सफल भएका. यो वर्ष हामीले विचार खरिद गर्दा नै विचारको चाहिँ भाउ महँगो पऱ्यो. हामी 40 रुपियाँ किलो ठाउँमै खरिद गऱ्यौँ. भन्ने गर्दाखेरि 35-40 रुपियाँ किलो पस्यौँ. अनि हामीले परम्परागत गर्दाखेरि हाम्रो त्यो टिसर्ट त्यो बोकेर जाने अनि त्यसपछि पिसाउँदाखेरि त्यो खुल्किँदाखेरि पनि फेरि अर्को लिएर जाने भएन. गत वर्ष चाहिँ 10-5 किलो विचारको 1 किलो विचार बुक गर्नु परेको थियो. अहिले बोकेर हाल्यौँ छिर्नेले छिर्नेको पनि त्यो सानो मसिनामा राम्रो जति गयो. अनि त्यहाँ खुल्किनेले खुल्क्यौँ बाहिरको बोक्रा गयो. अनि 10 किलो विचार प्रशोधन गर्दाखेरि हामीले 1.5 किलो विचार उत्पादन त्यही भयो. हाम्रो अनि त्यसले गर्दा हाम्रो पैसा अहिलेको महँगो छ 500 रुपियाँ किलोमा हाम्रो लागत. अनि गत वर्ष हामीले बजारमा लगेर 30 रुपियाँ किलो पिसै भनेको थियौँ. अहिले हामीले आफ्नै मिल्का थियौँ त्रिटिले बाइन जडान गऱ्यौँ. उद्यम भनेर उद्योग कोर्नामा बाइन जडान गरेर जाँदाखेरि महिनामा 7.5 हजार रुपियाँ हाम्रो मिल्न चलाए पनि विद्युत कार्यालय बुझाउनु पर्नु भएको हुनाले हामीलाई परिवेशको खर्च गर्दा 500-580 रुपियाँ चाहिँ हामीसँग पैसाको 1 किलो उत्पादनमा लागत खर्च छ. तर पनि सरकारले यस्तो बजार मूल्यभन्दा डबलभन्दा पनि बढी मूल्यमा पैसा हुँदैन भनेर 1-2 वर्षबाट पनि अरूको कार्यक्रमले परिपूर्ति गराउँदा अहिले पनि अब अरू कुराले हामीलाई अब यत्रो नेपाल सरकारले अनुदान दिनलाई यो पनि सरकारले भित्रिएको सम्पत्ति हो. किसानले चाहिँ काम के राहत पाउने त उपभोक्ताले चाहिँ यसरी चाहिँ यो अनुदान उपभोक्ताको लागि पनि केही सहज हुनुपर्छ भनेर हामी 500 रुपियाँ किलो मात्रै कायम गरेका छौँ. आशा छ आगामी वर्ष फेरि 20 रुपियाँ किलो बेसार किने पनि हामी 1-3 रुपियाँमा जान्छ. अब बेसारको लागि त्यो 15 दिन जिल्ला भरि समन्वय सञ्चालन गर्न गएको छ. त्यो सञ्चालनबाट जिल्लाभरि उत्पादन भएको पैसा हामी ठाउँमा गएर सङ्कलन गरेर खरिद गरेर ल्यायौँ भने मात्र हाम्रो वर्ष एक दिन राख्नुपर्छ. हामीले चाहिँ एक दिनमा लगभग 2 क्विन्टल उत्पादन गर्न सक्ने क्षमता हामीसँग छ. ठुलो तर चाहिँ हामी अहिले चाहिँ त्यो काम भएको छैन. हामीसँग सामान लिमिटेड अहिले कसा कसा हामीसँग कम भएको हुनाले हामी चाहिँ अहिलेलाई थोरै थोरै उत्पादन गर्यौँ. माग अनुसार तान तान बेच्दै भनौँ त्यति धेरै चलिरहेको छ. अहिले थोरै थोरै चलिरहेको छ. नगर्ने मात्र महिनाभरि प्रत्येक दिन चलाउनु पर्छ होइन. हप्तामा 2 दिन मेरो 阿爸就一走来不辛苦你，我不说一句不来听。这里有时候还有一个不开心的事儿，哎呀，也没呀，来打听怎么说说搞不懂。也不过这些有时候还有不解释的意思。马医生，我刚回来的时候，不理解那么多，反正没什么看的。
1: 啊，马医生，我刚回来的，这里回来的，大概是几毛的工资，我这回来的，大概是几个月左右，还不是那么多，大概我那个时候啥嘛事，大概是几千块的，现在就都在那回来了，这里就都在那回来了，没什么大的回来的。Yo estoy grupando los cortamos para que se quede. Hoy les amo un trayecto con un cortador público para construir el libro. Los hay grupando para que no tengan que usar una cosa para mí. Porque en el topo de la compañía empezó a ver que vivo yo en el segundo año. Sara empezó a grupar una pandigo saliva. Todo el tipo de tratar con todo el tratamiento de los hay grupando para que se quede. Tengo como el papá que se ve con un cortador como tratado como traviadero con el alma. Una pieza que me sale sentando con un barco con esa manera y con una regla de la sosa que tengo de mí con una regla de la sosa que tengo de mí con una regla de la sosa que tengo de mí que viene a ver la organización de un golpe y con una reponsa por un esposo de la palabra de la sosa todo va a ocupar de la reposa de la sosa con un quinto vuelvo a ser con un barco con un día de la sosa pero con un ocupar de la y viendo la vida y para que tengo una reposa y viendo la vida y para que tengo una reposa y para que tengo una reposa doncs si ja hi ha anat, doncs on l'han pagat, on hi ha espai viu, on l'han pagat, on l'han viu pagat, per la gran meva i pisar amb el temps a tu, però com s'ha quedat sent. Per l'arma de l'Utah, amb el pisar de l'Utah, amb el pisar de l'Utah, amb el pisar de l'Utah, amb el pisar de l'Utah, amb el pisar de l'Utah, Mereka tiada berani pergi ke dasar begitu. Jangan bawa bateri dalam bos kompetisi dengan anak ini. Anak kita lebih dari dasar mata yang dia mati untuk telinga. Jadi kita, yo, pakar di mana ni, lakukan ini. Pakar, yo, pakar ini. Ayah juga di kota sini. Francis juga. Ia terbuat dia. Orang bersama. Orang satu bisanya di luar itu, orang satu bisanya di sana. Tuh siapa yang mati orang bersama dia? Mungkin anda lakukan. Jadi, esoklah lagi kita ikut dengan anak ini. Ibarat tadi ko. सानो काम गर्न त म तपाईहरुले के गरेर आथे आजको आफ्नो सब्जी बनाएर त खायो भने सबैले थालो भात चट्नी भन्ने हो तपाईहरु तरकारी किन खानु भएन भन्दाखेरि नै खाइ त हाम्रो तरकारी किन खानु न तपाईहरुले भन्दा उहाँहरुले आज पाँच विषय उत्पन्न गर्न आउनुहुन्छ आजको भोलि विषय ल्याउनुहुन्छ उत्पादन गर्नुहोस् भनेर त्यही खालका केमिकलहरू हुन्छ अनि त्यसपछि आफ्नो घरमा तरकारीमा खा

सड़कहरुमा साइकल गर्दै टाइम कार्ड प्रणालीलाई गरिएको छ भने प्रति साधनको अधिकतम गति प्रति घण्टा 40 किलोमिटर कायम गरिएको छ। नेपाली सेनाको जबरजन गन्जे र मापु रेन्ज पोस्टदेखि सैनवा रेन्ज पोस्ट तथा अमेरिकी रेन्ज पोस्टदेखि चिसापानी रेन्ज पोस्टसम्म जाने सवारीलाई टाइम कार्ड दिइरहेको छ।

ये पहले तो उन्नीस सौ पार्टी का नेता था, पूर्व प्रधानमंत्री सरनाथ खनाल ने राष्ट्रीय स्वतंत्र पार्टी रासोपा दलाल पूंजीपति वर्ग को मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। पार्टीको कोषी प्रदेश समितिले हिजो आयोजना गरेको पार्टी एकता प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पूंजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको हो। बसेटी सिटीको परिवर्तनपछि नेपाली काङ्ग्रेस दलाल पूंजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले राष्ट्रपति त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँले दावी गर्नुभयो।

0: स्तरको छनौट सुरु गर्नुभयो त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसम्ने जमिन भुक्को फुल्ने राजा पाक्ने वा पहिले फाटेको छ भने राजा पराकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो स्तरको कुरा सोच्छौँ त सधैँभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि। पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो घर ज्याले नभए के हुन् के
2: नमस्कार, मेरो नाम चौधरी बाँसपुरी नगरपालिका वडा नम्बर चार प्रथमका म प्रबन्धी जडीबुटी उद्योग बजार बजारबाट थुप्रै किसिमका औषधहरू गर्ने गर्छु। हाम्रो प्रबन्धी जडीबुटी उद्योगबाट कलेजहरूले ग्यास क्यान्सर सुगर मिर्गी जन्डिस पित्त फेरि लगायत सबै ठाउँमा पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। खाफुट्टा विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने वडामा गएर या नगरमा गएर निवेदन दिएर केन्द्रको सिफारिस लिएर आएकालाई मैले पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचार पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा कस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूबाट हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासु पाएको आँखाको मतलबमा पाखेजा राम्रो खाने मुक्तमाली कलेज मुक्त शैलीहरूमा भुँडीहरूमा मासु बोलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98686128 98686128 98 20 21 29 41 हो। मलाई एकपटक सेवा गर्ने बहुत अवश्य दिनुहोला। धन्यवाद।

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता बिहानमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख भागिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचगढी
0: सम्पर्क नम्बर 0484001 र 4002010।

कन्या कथा भी।

الجهاد

Yeah, you see that one, oh, that's not a very good one.

I'm going to go to the hospital.

0: अब यसले बेला तिमीले के गर्छौ? चुप गरेर बस्छौ कि विश्वास गर्ने कतैमा छौ? तिमी सुनिरहेका छौ मायाको पुर्खिन मन आज कुरा गर्दैछौ गुप्त प्याटर्स कसरी चिन्ने र यस्तो भए कसरी भन्ने सबैभन्दा पहिले हाम्रा साथीहरूले कुरा सुनौ उनीहरूका लागि गुड र ब्याड टच भनेको के हो?
1: गुड टच भनेको आफूलाई राम्रो महसुस गर्ने अनि ब्याड टच भनेको आफूलाई महसुस गर्ने
2: राम्रो मनले गरिने टच अप्ठ्यारो नमुने गरी टच गर्नुले
1: जस्तो धेरै मेसेन्जर मिठो मतलब साथीहरूको पनि मैले
0: बाटो काट्न सहयोग गर्नु वा उपचार गर्दा स्वास्थ्यकर्मीले कारण बताएर जाँच गर्नु सामान्य कुरा हुन् तर कसैले तिम्रो पर्मिसन बिना शरीरका प्राइभेट पार्ट छुन खोज्छ आफ्नो प्राइभेट पार्ट छुन लगाउँछ शरीर देखाउनु भन्छ फोटो वा भिडियो भन्छ वा त्यो सम्बन्धी कुरा गरेर तिमीलाई असहज बनाउँछ भने त्यो सामान्य होइन कतिपयले गिफ्ट दिन्छन् डर देखाउँछन् वा यो हाम्रो गुप्त कुरा हो कसैले नभन्नु भन्छन् अब यस्ता सङ्केत कसरी चिन्ने सुनौ बाह्र बजे नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उषाको सुझाव
3: सामान्य तरिकाले बुझ्ने के हो त भन्दा सुरक्षित छुवाई छुवाई भनेको आफूलाई सहज लाग्ने होइन आफूलाई आफ्नो घर परिवारको व्यक्तिहरू जस्तै बुवा आमा आफूलाई असहज नहुने गरेर आफ्नो शरीरमा स्पर्श गरिन्थ्यो भने त्यसलाई चाहिँ सुरक्षित छुवाई नै मान्नुपर्छ र असुरक्षित छुवाई भनेको बालबालिकाले संवेदनशील अवस्थाहरूमा चाहिँ बिना अनुमति छुने प्रयास गरिन्छ छुइन्छ भने त्यसलाई चाहिँ असुरक्षित छुवाई अथवा यो गलत छुवाई हो भनेर बुझ्न जरुरी छ।
0: असुरक्षित व्यवहार अपरिचित व्यक्तिबाट मात्र हुँदैन आफूले चिनेको विश्वास गरेको वा उमेरमा ठुलो व्यक्तिबाट पनि हुन सक्छ। त्यति मात्र होइन

0: नेता मजुकुली यस्ता व्यवहारबाट पर्दा देखाउन सक्छन्। अब साथीहरूकै अर्को प्रश्न, कसैले तिमीलाई ब्याटल गर्यो भने हामीले सबैभन्दा पहिले कसलाई भन्ने?
1: ब्याटल भन्यो भने अभिभावकलाई जानकारी दिने, जस्तै कि ब्याटल भएमा स्कुलमा भएमा साथीहरूलाई र सरहरूलाई जानकारी गराउने स्कुलमा, अनि घरहरू परिवारमा

अहिले चाहिँ त्यस्तो व्यवहारहरू खप्नु पर्यो भने होइन एकदम विश्वास गर्ने साथीहरू कुराहरू सेयर गर्नुपर्छ भन्ने होइन त्यो कुराहरूलाई लुकाएर आफ्नो नै बाधेर राख्नु हुँदैन होइन त्यो सुनाइसकेपछि पनि सुनाइ होइन भनेर चाहिँ त्यसरी निराश चाहिँ हुनु हुँदैन होइन एकजनाले त्यो कुरालाई व्यवस्था गरेर अब अर्को को विकल्पमा कसलाई चाहिँ सुनाउने भनेर चाहिँ

रेडियो पूर्वाभा।

0: झारीबाट कम्पोस्ट लगाउने सुत्नु अति ओछ्यान पर्छ भनेर सुनाएर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको
1: अर्को सबैबाटिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
0: होइन मिसले त घर वरिपरि धुलो हुनुपर्ने र पाँच तपाईँ नदिनालामा बिसाल सर्प हुन सक्ने भए पनि लजाले पनि भन्नुभएको थियो
2: सतर्कता अपनाउने गरौँ रेडियो प्रभाव स्टेसनद्वारा जनहितमा चाहिँ

0: 40 ವರ್ಷ ಪಠ್ಯದಲ್ಲಿ ವಿವಿದ್ ಸ್ವಸ್ಥ ಜಾಸ್ತರ
1: ಚಿಲ್ಲು ಪದಾರ್ಥ ಮಾತ್ರಮಾಸು ಕಮ್ ಖಾಮು ಖಾನಾ ಮಾತ್ರ ಫಲ ಫುಲ್ ಖಾಮು
0: ಮದ್ಯಪಾನ ಧೂಮಪಾನ ಸೇವನ ನ ಕರು
1: ಸ್ವಸ್ಥ ರಹು ಸುಖಮಯ ಜೀವನ ಬಿತಾಮ
2: ರೇಡಿಯೋ ಗುರುವಾರ ಸ್ಟೇಷನ್ ದ್ವಾರ ಜನಹಿ ಪ್ರಚಾರಿ ಸಂದೇಶ
0: सबैले भाइ सक्नुभयो आजको वाइसको सफर सुरु गरौँ न त
3: हुन्छ
0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ
1: हेर्नुहोस् बिरालो र सुक्खा जमिनमा पानी र सम्ने जमिन भुक्क फुल्ने धाँदा काट्ने वा पहिले फाटेको छ भने धाँदा कराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर पो सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको छ ज्यान नभए के भन्नु

Bible says,

रेडियो गुरुवार्ता कार्यक्रमद्वारा जनहितमा जारी सन्देश

무슨 말씀을 하시는지 모르겠어요. 어제 딸이 결혼을 했어요.

Thank you.

आज हामी पहिलो जानुपर्वको लक्षणहरूको बारेमा

सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने परिवारका कारण जहाँ सबैजना

también.

नमस्कार,

0: रेडियो
1: द्वारा सही कुरा यी सङ्केत

0: अवधिसम्म विशेष तेल केजी सिलिन्डरद्वारा हेड छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा लिङ्गो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्सटेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असामय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली।

Thank you.

keep it.

28 अनुसार 20 27

0: व्यक्त करणारा तो साधा छे पाटेश्वरी चौधरीका स्वागत मन्तव्यमा सुरु किला कार्यक्रमका संचालन सचिव राजेन्द्र चौधरी कर्णला यी खबर कामसँग प्रकाशको प्राप्त भएबाट मेरी प्रदेशमा हिमालय नेकपा गठबन्धन सरकार विस्तार टुङ्गो लागलसँग सत्ता साझेदार दलभित्र असन्तुष्टि रहँदा तत्कालीन नागरिक मुक्ति पार्टी नेकपा समाजवादीका प्रदेश सभा सदस्यहरू आफ्नो भुटान विश्वास सम्मत जुटाएकाले प्रतिपक्षमा बैठकको विरोध गर्न चेतावनी दिनबाट मुख्यमन्त्री श्री नारायण आचार्य काल सोमबार नव मन्त्री हुन उपन सपोर्ट गराइन तयारी गर्नबाट नेकपा मसेदाङ इन्द्रजी थारुन आर्थिक मामिला तथा योजना रोडपाक नतिकेन्द्र पुनमा स्वास्थ्य प्रज्ञाका कृष्णा कुष्मा थारुन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पहिला टुङ्गुला रोल्पा तीन योजना पूर्व माओवादीका नेता बीच पूर्व नागरिक उन्मुक्ति र प्रदेश सभा सदस्य नरमाया ठकाल मन्त्री सिफारिश बारे अपन जानकारी निकेर प्रति प्रतिपक्षको कृषि कमाबाट सहमति अनुसार एमाले मुख्यमन्त्री सहित भौतिक तथा सामाजिक विकास तथा वन वातावरण वा पर्यटन मन्त्रालय परिणेवा नेकपा आर्थिक मामिला तथा योजना स्वास्थ्य तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय व पाँच सदस्य जसपा नेपाल सहकारी विकास नेपाली ऊर्जा जल स्रोत तथा सिंचाई तथा आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय पहिला सहमति हुँदा एमाले मसिन श्री नारायण आचार्य मुख्यमन्त्री रत्नबहादुर खत्री भौतिक पूर्वधार रामजी खिमिरे सामाजिक विकास हो तुलसी प्रसाद चौधरी वन वातावरण तथा पर्यटन मन्त्री पन्ना विभाग कुर्मी कटेली राज्य कुशाल परिको समय बिना विभागीय मन्त्री बहिन तयारीमा प्रदेश सरकार नीति तथा कार्यक्रममा आफ्नो मन्त्रालय कायम गर्न निर्णय गर्न सके मन्त्री परिषद सदस्य बनेर तयारी भएका छ प्रमुख प्रतिपक्षका आलोचना दलबाट प्रमुख प्रतिपक्ष दलको नेता दिल्ली बहादुर चौधरी नीति तथा कार्यक्रम विपरीत मन्त्रालयको संख्या बढेन तर प्रमुख पटेलबाट सरकारको प्रवक्ता रामजी घिमिरे मन्त्रालयको संख्या निर्भर दावी गर्दै कार्यपालक व्यवस्था गराक जिम्मेवारी हेरफेर गरेर पटेलबाट राष्ट्रिय समाचारको पाले बिन्दु
1: घटनाको सम्बन्धमा नेपाल सरकार र पीड़ित परिवारबीच टिङ्गो नयाँ सहमति भएमा गृह मन्त्रालयको संयोजक संख्या मिलक छलफलमा गृहमन्त्री श्री रणकुरुङ सहित सम्बन्धित मन्त्रालयको मन्त्रीहरूको पीड़ित बालिकाको अभिभावक तथा सरकारको प्रतिनिधिबीच सहमति मिलक हो। सहमति अनुसार जगन्य अपराधकर्तामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानून र कसुर र सजायको व्यवस्था पुनरावलोकन एक कानून तर्जुमा मार्ग सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्णय गर्दा यहाँका कानून न्याय तथा संसदीय मामिला मन्त्रालय मसे सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्नहरूमा मसेका पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शारीरिक निर्माणका पूर्वाधार विकास मन्त्रालय स्थानीय तहसे तहसे समन्वयको पहल गर्न सहमति गर्दा पीड़ित बालिकाका अभिभावक आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अधिष्ठितताले कन्या विषयमा फेरि सहमति गरेर गृह मन्त्रीका सचिवालय जनेपा
0: राष्ट्रिय समाचारसँग हाम्रो सन्देशको समय सन्देश बाँसवाडी नगरपालिका दुई राजामा प्रमुख चियामा शिक्षा क्षेत्रको संरक्षण व्यवस्थापन प्रचार प्रसार प्रथामा रहँदा ओ बाह्र जिल्लाका जितपुर सिन्धुरा उपमहानगरपालिकाका बालिका उप विगत जघन्य अपराध घटनाका सम्बन्धमा नेपाल सरकार पीड़ित परिवारबीच तीन बुझे सहमति दिँदा प्राथमिक

0: तिम्रो साथी मैले स्वतः कसैले तिमीलाई भन्न पर्ने गरी छैन भन्ने भन्यो। त्यो कुरा कसैलाई नभन। अब यस्तो बेला तिमीले के गर्छौ? चुप लागेर बस्छौ कि विश्वासलाई पनि कसैलाई भन्छौ? तिमी सुनिरहेका छौ मायाको ठुल्ठुलो नम्बर। आज कुरा गर्दैछौ गुट र ब्याटर्स कसरी चिन्ने र यस्तो भए कसलाई भन्ने। सबैभन्दा पहिले हाम्रा साथीहरूकै कुरा सुनौ। उनीहरूका लागि गुट र ब्याटर्स भनेको के हो?
1: राम्रो मूल्य गरिने टचार नहुने गरी तपाईँले
2: साथीको
0: हामीले सबैभन्दा पहिले कसलाई गर्ने
3: ब्याटर्स भयो भने अभिभावकलाई

잘 모르겠다는 거 보이네. 저희가 커버를 해서 계속 이 모든 모습과 인터넷만 이렇게 잘 보내고

0: सबैजना पढाइमा असल पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गोपालपा एफएम द्वारा सबै जारी सन्देश।

0: स्वास्थ्य प्रति हाम्रो ऐतिबद्धता, उहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसकरीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निम्न सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने, नसा च्याटेर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याटिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकम महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली, शाखा 5 मार्च 5
0: सम्पर्क नम्बर 0 84

0: sempre colocar que vai para almoçar, vai tirar uma almoção, com uma atenção, não vai dar dentro de cozinhar, para ir para almoçar, cozir, para tomar, para ir para Bihana, Karvata, Rai Kiti, Rai Ku, Karibri, Mentapasi, Kuti, Ganitrama, Unko Sab, Ghar, Pasadi, Ko Jari, Vabir, Ki, Kutiyo. Kutina Bari, Tapan, Sandhan, Pai, Ki, Kutina Prahari, Tangri, Sattar, Vizulay, Ko Sa, Marika, Ko Sa, Parichar, Gaya, Ki, Aspatal, Kutai, Ko Sa, Parichar, Ko Ripo, Kano, Sandhan, Bata, Kutina Bari, Tapan, Ki, Kutina Prahari, Vizulay, Ko Sa. इसी के बारे में हत्या करने के तीन वर्षीय बालिका गरिमा चौधरी को आज अंत्येष्ट गरिएको छ। सरकार पीड़ित परिवार बीच गई रात सहमति भएपछि परिवार ने गरिमा को शव उपचार अंतिम संस्कार गरेको हो। अलिया उपमहानगरपालिका चौधरी बगवान स्थित पासहा खोलामा हिन्दू वर्गका अनुसार गरिमा को अंत्येष्ट गरिएको हो। गरिमा को शव गत मंगलबारदेखि कलिया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। सूचना तथा संचार मंत्री विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खोल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिल सिन्हाले पीड़ितको तस्विर भिडियो वा पहिचान खोल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्न संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ्न थालेपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ। बालबालिकाका लागि खरिद गरिएको खोप परियोजनामा मृत्यु दर उच्च भएको जापानका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। जापानमा संक्रमण हुनेको मृत्यु दर 60% छ। सुरुमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएमए जानकारी दिनुभयो।
1: अहिले जापानी इन्सेफ्लाइटिसको उच्च जोखिम संक्रमणको पुष्टि भएको अल्पाधारका 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलिक बढी जोखिम भएका ठाउँहरूमा बालबालिकाहरूमा खोप लगाउनु परिसरमा छुटेको छ भने त्यहाँ अभियान्त्रिक रूपमा हामीले खोपलाई निरन्तर दिन्छौँ, निरन्तरता दिन्छौँ, त्यसै अनुसार लिएर जान्छौँ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उनीहरूसँग बालबालिकाहरू जान्ने इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामी उनीहरूसँग बालबालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौँ। अर्कोतर्फ हामीले इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1118 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर छ।
0: पछिल्लो सप्ताहमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झापा पखालाको संक्रमण बढ्दै गएको छ। सुपरडाज ट्रफिकल तथा शर्मा रोग अस्पताल टिमको अनुसार पछिल्लो 2 सप्ताहमा झाडा पखालाका बिरामी गरिएको 3 गुणाले बढेका छन्। यसको कारण दूषित खानेपानी ल्याइएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमुनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 43 नमुना मध्ये आधाभन्दा बढीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परिचर्चाका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकेको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै शिरबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, सरको शुल्क, कमजोर प्रवर्तन, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो भएपछि प्रशासनले 21 दिन निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्ने

0: भने घरसँग सम्झौता गर्नुपर्ने व्यवस्था गरे काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी
1: निजी व्यवसायको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा राखेर अरू कोही कसैको घर धनीसँग प्रधानसँग भाडामा लिएर सञ्चालन भएको होस्टलहरूका लागि अहिले पछिल्लो 21 बजे सूचना जिल्ला प्रशासन कार्यालयका समूहले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक निराकरण लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बिचमा नै सही झगडा भएर चार भइकन एकजनाको मृत्यु भएको दुःख घटना समेत है हामीले गर्नु भयो।
0: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। उसले मात्र 24 घण्टा जिम्मेवार गार्डिङ र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। सञ्चालनको वार्डिङ तथा विद्यार्थीको अत्यावधिक विद्यालय नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति र स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिने सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ढोकाले बताउनुभयो। ल्याण्डफिल साइटमा थुप्रेको फोहोरका कारण स्थानीय नागरिक गाउँले छाड्नुपर्ने अवस्थामा पुगेको धुनिवेश नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। रिचर्ड खेतबारीमा बस्ने दुर्गन्ध फैलिने चौपाया मर्ने र रोगको जोखिम बढेपछि स्थानीयको जनजीवन कष्टकर बनेको भएको हुँदैछ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुरानो सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
1: सायद गरेर सरकारले यदि गर्न चाहेको हो भने सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान गरेको हो भने अरू कसैलाई पठाउनु सबैलाई सरकारवाला उठिरहनु पर्ने छैन, जनपदले उठिरहनु पर्ने छैन, हामी गराउनु पर्ने पनि छैन, घरको मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा कति गम्भीर भएका छन् भने सरकारले निकायको शीर्ष महानगरपालिका गर्दैछ भने उहाँले दुईटा निकाय पहिलाको सन्दर्भहरू खोज्दै उहाँले यहाँ गरेको त्यहाँनिर खानेको ठाउँ होइन भने त्यसको समाधान चाहिँ यहाँका विज्ञान बोलाएर चाहिँ गर्नु भने यो नाटकवादी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकवादी गरिदिएको छ, राजनीति अनुसारले खालको हो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति अभिराम शाहले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था हुन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्छिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
1: हामीले कति गरिब आरक्षण गर्दा दिएका छौँ, मैले अभिवृद्धि मैले हामीलाई दिएर गरेका छौँ, सुशासनको प्रश्नमा हामी सुकेका छौँ, हामी राजनीति हिंसामा हामी बोलिएको छौँ, हामीले बोलिएको आएको नपर्न तिनीहरूले लिएर भन्यौँ र तपाईँले एउटा सिकाए र तिनीहरूको आफ्नो भएपछि लोकतन्त्र किन कमजोर उपाय होला हामीलाई सोध्यो भने हामी स्पष्ट भएको छैन।
0: नेपाली कंग्रेस बहुमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई व्हिप जारी गरेको छ। कंग्रेस बहुमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टुक्रा महाजनले प्रयोगले प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तथा नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न संसदहरूलाई निर्देशन दिनुभयो। पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 88 समावेश हुनेछ। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई चाहिँ प्रतियोगिता आयोजनाले जिम्मेवारी दिएको थियो।

0: Çünkü dilekini baygatlığı yapılarda özel fokusu var, sakızama damları.
1: Balık var, kanatlar var, ne sutralar var, ne sutralar var, ne sutralar var, ne sutralar var, ne कार्बोहाइड्रेट, कैल्शियम, आयरन, विटामिन और अन्य आवश्यक खनिज तत्वहरु समावेश हुने निश्चित भएर विविध खानेकुराहरु उचित समयमा खानुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र फोर भिजन इन्टरनेसनल नेपालको सहकार्य।

0: नायडूले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशमा डेङ्गीको जोखिम बढ्दो, 2800 भन्दा बढी संक्रमित,
1: आँखाहरू त्यो समस्याहरू भयो भने चाहिँ

0: बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बाल रोग विशेषज्ञ डाक्टर अन्ना शर्मासँग कुराकानी गरेका छौँ।
1: Thank you. भन्नुहुन्थ्यो, आज जुन भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग छैन, त्यो भन्दाखेरि तिन मिनिमम लाग्छ एक हप्तासम्म अवस्था चाहिँ अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको एमोस भयो, बच्चाहरूले सन्स गर्न छोड्यो, बच्चा तपाईँको खाना छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ पर्यो एकदमै केही हामीले कमजोरीका कारणले लाने गर्छौँ। बच्चाहरूमा धेरै प्रब्लम नै हुन्छ, यो जीवन यो भनेको साधारण समस्या हो। कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भएर हुन्छ यो पनि धेरै जस्तो चार पाँच समस्या हो।
0: अनि कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो

0: sir. अब प्रहरीलाई खबर गर्ने
1: नेपालको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई यस प्रश्नको कि विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउ नभने प्रहरीलाई खबर गरौँ यस प्रश्नको कि विवाह गरे नेपाल विवाह हुन्छ यस्तो विवाह गरे कारणले हुन्छ विवाह गराउनेलाई कारण बमोजिम कारणले पनि हुन्छ
2: बाल विवाह

किरा लाग्छ

वो अचानक में द्वेष आ गया, द्वेष से कैसे चल रहा है।

0: सरकारी पक्षबाट प्रातुका भट केसले उत्तर स्थलमा उहिले दिनाछ।
1: हजुर, आफ्नो हुकुमले कृषि खेतीका लागि समान लिएर चाहकी बढ्ने तपाईँ सही महाहरू पशुपतिनाथ सम्राजमा इन्डियन इटालियन धान पार्टनरिपर चाइजो इन्डियन रिटेलर कम्बाइन मिल ग्यास मिल चारो मेसिन हार्भेस्टर साफकटर लगायत पशु पक्षीका दाना बनाएर ब्रेक मेसिन ऋणका सँगसँगै खेती किसानी गर्न सक्ने सम्मान उपलब्ध भए उसले त बिग्र सक्ने कृषिका मेसिन फेरि पिछले छुटमा पनि आधारित खबर कलसले घरमा रातो पेपर हालेछ। हजुर, कामा एक किसिम सम्बन्धी पूर्ण सामान किन चाहे यति चाहिँ कलसले सम्झव्य पाँच सयमा रहेर पशुपति राम सप्रेसमा
0: सम्पर्क नम्बर 98582500014 हो। 98224026
1: नवजीवन सहकारी संस्थाको पश्चिम पुरान पसल र ठाउँ सेरोडको उत्तर पाँच जानकारी कराइटी

gesagt, dass diese Gruppe da sein wird, ob sie gut sagen, ob sie

Thank you.

Thank you.

सहकारी संस्थाको पश्चिम पुरानो पसलहरू उत्तर भारत रत्नाकरी कराइटी

Thank you.

सही हो जाएगी सब चीज़।